जिनको कृपा करी जग जीवन हर ओर तारे मन माजा धर्म राय दर का गदफारे जन नानक लिखा समझा जिनको कृपा करी जग जीवन।